0: पाकिस्तान की शान।
1: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेरा पर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एम ए डी एच एम एस सिंध आर एच एम पी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर एंड सूमर ते सुबह दहें का शाम पंजे वगे ताई मरीजन जो इलाज कंदा आहिन हर जुमे छंछर एंड आचर ते बगैर फीस जे चेकअप कयो ویندو یاد رکھندا مریضن کے دوا اسٹور دا وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچھو متھے جو سور نظر جی کمزوری کن جو وان کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو ونجے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے کی خارش فٹ فرڑیوں بارن میں قد جو نہ ودن مردن عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو ونجے تو رابطے لئے 0301-196-851
0: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राबता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385 69

0: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने मजबूत और खूबसूरत बालों के लिए आज ही राबता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 03003385569।
1: रोशनी का काफिला मंजिल की तरफ गामजन, मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकाद, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिले तहसीन नताइज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजह स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद राबते के लिए डॉक्टर अल्ताफ हुसैन मेमन, मैनेजिंग डायरेक्टर मजर स्कूल सिस्टम, 03000027234। निसार अहमद मेमन, प्रिंसिपल मजर स्कूल सिस्टम मेहरापुर, 03013865453।
2: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड,
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
2: हाने यचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
3: राबते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 03003204372 आई 02424601000।
4: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن پوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمن ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر اینڈ سومر تے صبح 10 کھان شام 5 بجے تائیں مریضن جو علاج کندا ہیں ہر جمعہ چھنچھر اینڈ آچر تے بغیر فیس جے چیک اپ کیو ویندو یاد رکھندا مریضن کے دوا سٹور دا وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچو متھے جو سور نظر جی کمزوری کن جو وان کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو ونجے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ائی عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو ونجے تو رابطے لئے 03011968051।
5: السلام علیکم ادا۔
6: وعلیکم السلام ادا، چھو پریشان آئیں؟
5: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
6: ادا دکان جی مشوری کرائی تھئی
5: نہ ادا
2: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
5: مجھے دکان جی بیٹھ ہلندی
6: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
5: ادا جلدی کر مکھے بونجی ایڈریس تبودا
2: آفیس جی اے میراپور ایف ایم 94 نزد گرلس ڈگری کالیج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 03013803743।
7: میراپور کے ہو تو آواز بھی میراپور کی ہے، سنتے رہو جی ایف ایم 94।

0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نا ادا؟
2: یار اج کل شہرن توڑے گوچھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی.
0: مجھے دکان جی بے ڈرندی.
1: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور.
1: رابطے لائے حاکم علی جسکانی
3: 0301-399-2836.
4: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے. سنتے رہو جی ایف ایم 94.
5: خوش جیو آہی تو جہان واہی صحت آہی تو سب کچھ آہی. پروگرام صحت کی گال میں اسانجے اسٹوڈیو میں موجود ہوتا ہے سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کہ مختلف بیماریوں بابت جان دیندا آہن. ڈاکٹر صاحب کراچی اسلام آباد اور نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں. جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوڈی کبی روڈ مہراپور میں اج کل مریضن جو علاج کرنا ہن. جرمن جے کی جرمنی ملک ہے جرمنی جی فرنچائز ہے ڈاکٹر صاحب جی جے کی کراچی میں بھی ہے حیدرآباد میں بھی ہے اساں جے مہراپور شہر میں ڈاکٹر صاحب جی تعاون سے تے کھولی ہوئی جو ڈاکٹر صاحب اصل ہتاں جی عوام تے یگڑی اسپیشلی مہربانی کی اویئرنیس میسیجز مختلف بیماریوں بابت جان پہچان کے سلسلے میں ڈاکٹر صاحب ایف ایم ریڈیو تے اچھی کرے یا ہتے 2021 میں اچھی کرے جکا کلینک کھول رہی ان جو آغاز کیا چھو جو ڈاکٹر صاحب جو چوڑا ہے کا بھی بیماری لا علاج نہ ہے یقیناً یہ ہی ہے کا بھی بیماری لا علاج نہ ہے کدیں بھی اواں کے مایوس نہ ہے تھینو شفا دین والی ذات اللہ تعالیٰ جی ہے. کافی اڑا مریض جے کے مختلف وجن وجن اسپتالن میں وجن وجن ہاسپٹلس میں لا علاج تھی کرے آیا ڈاکٹر صاحب وٹ آیا اللہ تعالیٰ کے حکم سے الحمد للہ وہ شفا یاب تھیا اج وہ تمام گھنو خوش ہیں اج بھی ڈاکٹر صاحب کے دعاؤں ڈیندا رہندا آہن. ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آہن 30 سالن کا ودھیک ڈاکٹر صاحب جو تجربہ آہی اواں کے اگر گردے کی پتھری آ پتے کی پتھری آ مسالے کی پتھری آ پائلس آہن گلے جا گدود آہن نک کی ہڈی ودھیل ہے اواں کے آپریشن کرائن کی ضرورت نہ ہے ان جو بغیر آپریشن کے کامیاب علاج کیا وجے تو کیڑو بھی پرانو اواں کے جوڑن جو سور ہے گوڈن جو سور ہے نک کن گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور نظر کی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر ہے بلڈ پریشر ہے دل جا مرض ہیں فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے کی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودھن یا جن عورتن جو وزن نتھو ودھے یا جن جو وزن ودھی وجے تو عورتوں اور مردوں کے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کردا ہیں. تو اسانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-8151 تے کال کر سکو تھا کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا. ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 to 5 PM تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن. دوستن کی اسی چوندا ہے تو زیادہ کھان زیادہ پروگرام میں کالس کرے ڈاکٹر صاحب کا کہیں بھی بیماری بابت معلومات وٹھی سکو تھا پوچھی سکو تھا ڈاکٹر صاحب اواں کے معلومات دیندو. تو سب کا پہلے اساں ڈاکٹر صاحب کے خوش آمدید چوندا. ڈاکٹر صاحب السلام علیکم.
6: وعلیکم السلام سر.
5: ڈاکٹر صاحب ٹھیک آیو تو بھی ٹھیک ہے
6: جسے اللہ تعالی جا کرونا احسان
5: تمام گھنے مہربانی. ڈاکٹر صاحب کہڑے موضوع بابت اساں جے موضوع بدھندن کے جان دیندا پن دین جے کی تا ہتے ویندا ہو اوہ بھی ضرور اساں کے بدھائندا جی اساں جا موضوع بدھندڑ جو کو اسو من آسانی سا سمجھ سکن.
6: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پیرا تعریفوں ان پاکچوں جو اسا کے جارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمینی آسمی عثمانی آفتن خواہ محفوظ رکھے تو اصل پروگرام سے اچھی گال بر وقت ٹائم تے روزانہ نشر تھیندو ہے یا کوشش کرنا ہوں تا ہر وہ جان جے کہ اسا گھر بیٹھے موزین لسنرز ہیں یا دوست ہیں یا پیشنٹ حضرات ہیں بدھن ہیں تو انہاں تائیں پہنچائے سکوں جے لاسٹ ٹائم جو ہے سو ایکڑی غذا کے حوالے سے پروگرام کیا ان کے تمام گھنو سبنی سارایا ہوا میسیجز میں بھی یہی سو ریکویسٹ کی تو آئندہ بھی اصان کے کچھ اڑے ہی سو غذاؤں کے بارے میں جی جان جی اصا بیماری کے حوالے سے ٹوٹکا ہوں ان کے حوالے سے یا دیسی ڈسن کے حوالے سے اوئیں بھی یہ پروگرام اصاج مشہور ہوں تو اڑی طریقے سے اصان کی کلینک ان حوالے سے جی ہر مرض کے حوالے سے جرمنوں میں پہ کلینک مشہور ہے جن میں مختلف امراض کی خبر ہے تو نک کن گلے جو گدود ودی ودو ہے یا جو ہے سو کڈنی اسٹون ہوں ہے یا پتے کی پتھری یا جو سو میدے کی تیزابیت یا میدے جو جی بھی بیماری ہوں دیوان یا جوڑن جو سور یا کنرگ کی جو سو سور ہوں کنرگ کی جی تکلیف ہوں ان حوالے سے یا گردن جا جے موہرا جو ہے سو یعنی کم نہ کندا ہیں یا جو سو کمر درد ہوں یا زنانہ مردانہ مسئلہ ہوں یو ٹی آئی انفیکشن ہوں بواسیر جو مسئلہ ہوں ان حوالے سے اسا وٹ ہومیوپیتھک جی ٹریٹمنٹ کئی ویندی ہے جرمن ہومیوپیتھک کلینک مہرا پور شہر میں ساموں ودن پوٹا پیٹرول پمپ کوچڑی روڈ تے صبح جو ٹائمنگ 10 بجے کا شام جو 5 بجے تھی موجود ہوں اڑے طریقے سے ہفتے جا 6 ڈی جمعہ چھنچر آچر سومر اربا خمیس موجود ہوں انگارے جو ڈی کلینک بند ہوں ہے ان میں ہفتے جا 3 ڈی اساں جو چیک اپ فیس فری رکھل ہوں جو جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ہوں باقی دواؤں اواں کے وٹنی ہوں اڑے طریقے سے موضوعات کے حوالے سے گال کروں تو سو کہڑے بھی مرض میں جو ہے سو ایک تو علاج کرائیں تمام ضروری ہوں یہ جی اواں کے اصا 10-15 ڈیندا ہوں یہ بالکل جو تمام بہترین ایز اے فسٹ ایڈ طور پہ یا سو فی الحال وقتی طور پہ اواں کے بالکل ہیلپ کرنا ہے ہوں بھی یہ قدرتی شیوں جو سو اصا کے کھانا گھرجن چو جو قدرتی شیوں سے جو ان میں کو بھی کیمیکل وغیرہ ان کے مہنگ نہ ٹھائیں ان کے اللہ تعالیٰ تخلیق کیا ہے جے بھی قسم جو اڑی کیمیکلس والی دواؤں ان میں کیمیکلس ہوں ان کے کوشش کردا کہ تو قدرتی شیوں جے ان موسم میں جی ہر موسم میں الگ الگ فروٹ ہوں ہر جو سو فروٹ جو ہر بھاجی جو الگ الگ جو سو فوائد ہوں اڑے طریقے سے جی اج کل گرمی ہے گرمی میں جی لاسٹ ٹائم تاکہ خوڑ ساری شن کے بارے میں بدھا فارون وغیرہ کے بارے میں اڑے طریقے سے ہر بھی اواں وٹو کھیرو ونگو جو ہے سو تمام گھنو جو ہے سو وافر مقدار میں موجود ہے کھیرو ونگو تمام ایکڑو بہترین چھو جو ان یہ صرف ایکڑی جو سو جے کدی گال کیو تے جے کے بھی تواں دسندو تے جے کے بیوٹیشنس ہوندا ہیں یا جے کے بیوٹی پارلرز میں جے کے فیشل وغیرہ ہوندا ہیں جے کے اساں جو ادڑی وغیرہ یہ بدن دیو دسن دیو تے انہن کے ضرور خبر ہوندیو تے انہن شین میں ککمبر جے کے اساں خیرو چوندا ہوں ککمبر جے کو ہے سو فلیور موجود ہوندا ہے او چمڑی دے لئی جے کو سو تمام مفید ہوندا ہے جے کے بھی اکھن کے ہٹھا ہلکا تھی ویندا ہیں یا چہرے تے چھایوں تھی ویندی ہیں داغ تھی ویندا ہیں ایون موہڑا تھی ویندا ہیں یا چمڑی میں پٹ تھی ویندی ہے خشکی تھی ویندی ہے تو ان کے لئے جو سو کھیرو ونگو تمام مفید ہوں صرف چمڑی کی بیماری کے لئے نہ بلکہ ان میں 90% جو سو پانی پیل ہوں 90% پانی پیل ہوں جن میں مختلف بیا اجزاء شامل ہوں قدرتی طور پہ وٹامنس جے کہ ان میں میگنیشیم کیلشیم پروٹین پوٹیشیم وغیرہ جے کہ اواں جے جسم میں جے کی کھوٹ ہوں پانی جی وہ پوری کرتی ہے ہڈن جی کمزوری ہوں وہ جو سو ختم تھی ہے کولیسٹرول کے فائدہ دینی ہے بلڈ پریشر جن جو ودل رہے تو وہ جے کدے کھائیں تھا ان کے واد میں ود ہوں بھی تھدو تو پانی جگہ تے آئے لیکن ان میں جے اجزا ہیں ان میں جے قدرتی صلاحیت رکھل ہے وہ جی اصے السر نہ چڑی ہے میدے کی تیزابیت تھی ویندی ہے ننڈے آڈر میں جی سوزش تھی ویندی ہے تکلیف تھی ویندی ہے ان حوالے سے ہی تمام اکثیر ہے جن کے وات میں خشکی رہندی ہوجائے یا جسم میں جو ہے سو یعنی خشکی رہندی ہوجائے وات میں جن کے سمیل ایندی ہوجائے یا جسم میں سمیل ایندی ہوجائے ایون ان میں بھی جی کھیرے ونگے جو استعمال زیادہ ہوں تو اواں کے یہ تکلیف کون تھی روزانہ گھٹ میں گھٹ 2 کھیرا ونگا جو ہے سو استعمال کرن گھرجن घणा जी खल लाहे जेको आहे सो इस्तेमालु कंदा आहिनि, लेकिन खल सां जेको आहे सो हिनखे खाइजे। त जेके खल में बि जेके हिन जे में अज़ा हूंदा आहिनि उन्हनि में मुफ़ीद अज़ा हूंदा आहिनि ऐं उन मां वधीक फ़ाइदो पहुचंदो आहे। जे सो जेके बि बीमारियूं आहिनि, हीअ प्रोग्राम बीमारियुनि जे हवाले सां ई हूंदो आहे। इन ई हवाले सां मूंखे ॿुधाईंदो इन्हनि सभिनी बीमारियुनि जो इलाजु होम्योपैथिक दवाउनि रस्ते कयो वेंदो आहे ऐं कुदरती तौर ते जेके हीअ फल फ्रूट सब्ज़ियूं ख़ुदा ताला पैदा कयूं आहिनि असांजे लाइ, त उन में बि अलाह ताला इहा ई हिकमत रखी आहे। इन जे करे एज़ अ फस्ट एड तौर ते तव्हां इहे शयूं इस्तेमालु करे सघो था, त उन सां जेको आहे सो यानी चमड़ी जी बीमारी, चमड़ी जी खुश्की, मैदे जी खुश्की, तेज़ाबियत वग़ैरह, या इवन गर्मी में जेको आहे सो कंहिंखे लू लॻी वेंदी आहे या गर्मी जो मथे में इंतिहाई शदीद सूर पवंदो आहे, त उन में बि जेको आहे सो खीरो वांगुरु इस्तेमालु करण सां काफ़ी फ़ाइदो पवंदो आहे। ऐं पथरीअ जे लाइ बि जेको आहे सो हूअं बि तव्हांखे ख़बर आहे जेके असांजा गुर्दा हूंदा आहिनि उहे असांजे जिस्म जो एज़ अ फिल्टर यानी धोबी तौरु कमु कंदा आहिनि। अहिड़े तरीक़े सां खीरो वांगुरु वरी गुर्दनि खे जेको आहे सो सफ़ाई तौर ते धोबी तौरु कमु कंदो आहे। यानी जेकॾहिं अव्हां खीरो वांगुरु खाओ था ऐं अव्हांखे जेकॾहिं पथरी आहे, किचरो आहे या इन्फेक्शन आहे, त उनखे हू जेको आहे सो काफ़ी सारो फ़ाइदो ॾींदो आहे। यानी दवा पंहिंजी जॻह ते रही, पर जेकी असां देसी ॾसन में ॾींदा आहियूं त खीरो वांगुरु बि उन्हनि मां जेको आहे सो हिकु आहे। अहिड़े तरीक़े सां हॾनि जी कमज़ोरी या हॾनि में सूरु हूंदो आहे त एक्सटर्नली यूज़ तौर ते तव्हां सिर्फ़ु जेकॾहिं खीरे वांगे खे जेकॾहिं गोॾे में सूरु आहे उन ते जेकॾहिं मलींदो त उन में बि फस्ट एड तौर ते अव्हांखे जेको आहे सो काफ़ी फ़ाइदो मिलंदो आहे। वात में जीअं मां ॻाल्हि कई बदबू आहे या छाला थी वञनि था त उन में बि काफ़ी फ़र्क़ु ॾींदो आहे। एतिरे क़दुरु जो जंहिंजी जेकॾहिं का चमड़ी सड़ी पए थी ऐं उते खीरो वांगुरु जी मसाज कबी आहे त उन में बि काफ़ी जेको आहे सो फ़ाइदो पइजे। इहे हिकिड़ी कुदरती शयूं हूंदियूं आहिनि, इन्हनि जे ऐं जेके फ़वाइद हूंदा आहिनि इन्हनि जा तिबी फ़वाइद हूंदा आहिनि कंहिंखे घटि मालूम हूंदा आहिनि ऐं असांजे प्रोग्राम जो मक़सदु इहो ई आहे त ॿिए ताईं असां अवेयरनेस पहुचायूं, त इहे शयूं अवां ताईं पहुचाइण असांजो जेको आहे सो एम हूंदो आहे। इन जे करे अवां ताईं इहे शइ पहुचासीं त कहिड़े बि क़िस्म जी मैदे जी तकलीफ़ आहे, कब्ज़ आहे या जेका जंहिं गर्मी जो असरु आहे, त उन में जेको आहे खीरो वांगुरु तमामु मुफ़ीद आहे। वॾी महिरबानी साईं।
5: ऐं दोस्तो, तव्हांखे ॿुधाईंदा हलूं, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु असांजे स्टूडियो में मौजूदु, अॼु तमामु घणी ऐं तमामु बहितरीन डॉक्टर साहिबु ॼाण ॾिनी त खीरे जा कहिड़ा फ़ाइदा आहिनि, छो जो जेकी असांजी रोज़मर जी ख़ुराक आहे, फ्रूट आहिनि, फल आहिनि, उन्हनि जो असांजी सिहत ते तमामु गहरो असरु हूंदो आहे। तंहिंजे करे असांखे उन्हनि मां बि फ़ाइदो हासिलु करणु घुरिजे। जीअं हिन वक़्तु तमामु घणी गर्मी आहे, 50-51 सेंटीग्रेड जेको आहे सो गर्मी हली थी वञे पई, इन खां पंहिंजो पाण कीअं बचाइजे। गर्मी जी लुक बि आहे, ॿाहिरि निकिरूं था झोलो आहे, कॾहिं कॾहिं ईअं थींदो आहे माण्हू हलंदे गर्मी में किरी पवंदा आहिनि, बेहोश थी वेंदा आहिनि, रोड ते किरी पवंदा, झंग में किरी पवंदा, किथे भिट ते किरी पवंदा आहिनि। दोस्तनि जूं कालूं बि वठंदासीं, शामिलु कंदा हलंदासीं। हिकु कॉलर लाइन ते मौजूदु आहे, ॾिसूं किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम। हलो, कॉल ड्रॉप थी चुकी आहे। असांजो नंबर तव्हांखे ॿुधाईंदा हलंदासीं, बज़रिया लाइव कॉल तव्हां असांजे प्रोग्राम में शामिल थी सघो था, 0301-9196-51। त असीं उहो ज़िक्र करे रहिया हुआसीं त फ्रूट ऐं फल जेको आहे सो असांजे सिहत जे लाइ तमामु घणा कारा था आहिनि, फ़ाइदेमंद आहिनि। तव्हां कंहिं बि बीमारी में डॉक्टर साहिब खां पुछी सघो था, 0301-9196-51। जीअं गर्मी जी तमामु घणी मौसम आहे, उन में फारवा जेकॾहिं अवां इस्तेमालु करियो था तॾहिं बि गर्मी जे लाइ फ़ाइदेमंद आहिनि, ऐं खीरो इस्तेमालु करियो था जंहिंखे असीं वंगो चवंदा आहियूं सिंधी में, उहो बि जेको आहे तमामु फ़ाइदेमंद आहे। काल जी तरफ़ ईंदासीं, कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम। दुआ अलहमदुल्ला, केरु साहिब पियो ॻाल्हाए साईं? ख़ुशि आमद चवनि था हाफ़िज़ सियाल साहिब खे। छा पुछंदा साईं डॉक्टर साहिब खां? मेहरापुर शहर में अचे थो अलाह ताला जे हुकुम सां। अॻु में बि अहिड़ा मरीज़ आया आहिनि जिन खे मिसाल तव्हां 6 महीननि जी, पर 15 ॾींहनि खे झटको लॻो, उहे बि न बीह सघनि। पोइ नेठि उहे हली हली डॉक्टर साहिबु वटि अहिड़ियूं वीडियोज़ बि पियूं हूंदियूं, व्यूज़ पिया हूंदा आहिनि जेके असीं ॾेखारींदा आहियूं, भई ॾिसो हे मरीज़ आयो। अलाह ताला जेको मूंसां असीं FM ते बि हलाईंदा आहियूं, उहे पाण चवंदा आहिनि साईं असांजी नंढड़ी या नंढड़ो हाणे घुमे फिरे थो, सही थी वियो आहे। छो तव्हां रूबरू ॾेखारे वठो त वधीक बहितर थींदो साईं, ऐं इनशाला इनजो इलाजु मौजूदु अथव, लाॻी जो इलाजु कराईंदो तव्हां नंढड़ी घुमंदी। ठीकु आहे साईं। जी साईं डॉक्टर साहब
6: जैसे बिल्कुल शिफा देने की जात रब ताला जी है बाकी इलाज कराण सुनत है इनके करे एक नंढड़ो बार हों नंढे बार के लिए अस पैं भी आ सभी के खबर है तो बुधाई तो रूबरू उन दिखारे वे तो केतरी कंडीशन में जो सो नंढड़ो मुतासर है उनके ऐसी सो अंदाजो लगे सकते तो उनकी दवा थी न थी केतरी थी पैं गाल के शिफा रब ताला के हथ में है इनके नंढे रूबरू दिखारे वे
5: प्रोग्राम है सेहत की गाल चीज मेरा पर एफएम 94 जो ही आवाज़ अवे समात में पहुंचे पो प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमन साहब असाज स्टूडियो मौजूद जी हर अरबा खमीस जुमो छंछर आचर सूमर से सुबह दहें का शाम पंजे वगे तीन जर्मन होम्योपैथिक क्लिनिक सामू वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीजन जो इलाज कंदा 0301-96-8051 असो लाइव कॉल जो नंबर है अं कें भी वक्त डॉक्टर साहब का पुछी सको था कें भी बीमारी बाबत कदें भी अवे मायूस ना थियण शिफा दियण वाली जात अल्लाह ताला जी आई आई डॉक्टर सिर्फ इलाज कंदो आहे अल्लाह ताला जे हुकुम सां अल्लाह ताला जे फज़ल सां काफ़ी अहिड़ा मरीज़ जेके सिहत याब थी विया आहिनि ठीक थी विया आहिनि डॉक्टर साहब जे दवाउनि सां ऐं डॉक्टर साहब इलाज कंदो आहे अल्लाह ताला उन्हनि खे शिफ़ा ॾींदो आहे 0301-96-8051 गर्मी जो तमामु घणो ज़ोर आहे शिदत आहे तंहिंजे करे अव्हांखे गर्मी खां पंहिंजो पाण बचाइणो आहे छो जो लाइट बि अक्सर करे ग़ाइबु रहे थी असांजे प्यारे पाकिस्तान जो निज़ाम अहिड़ो ई आहे जो लोड शेडिंग तमामु घणी आहे ऐं त तंहिंजे करे पंहिंजो पाण बचा करियो इन जो बहितरु हल इहो आहे त ख़ासि तौर ते मंझंदि जे टाइम 11 खां वठी अव्हां 3 वॻे ताईं 4 वॻे ताईं बिल्कुलु घर खां ॿाहिरि निकिरण खां पासो करियो पखो वग़ैरह उनजो जेको आहे सो हवा जो थोरो पासो वठो थधि जो छांव जो पासो वठो उस खां पंहिंजो पाण बचा करियो ज़ाहिर आहे ई कारोबार आहे दुनिया जो दस्तूर आहे अव्हांखे उथणो आहे वेहणो आहे शहर बि अचिणो आहे वञिणो आहे ॻोठ में बि उथणो आहे वेहणो आहे अचणु वञणु सॼो निज़ाम जेको आहे सो ई हलाइणो आहे पर एहतियात ज़रूरी आहे तंहिंजे करे पंहिंजो ख़्यालु रखो पंहिंजे सिहत जो ख़्यालु रखो डॉक्टर मंज़ूर हुसैन मेमन साहबु 30 साल तजुर्बो रखंदड़ सीनियर डॉक्टर असांजे स्टूडियो में मौजूदु आहिनि जेके सिहत बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि जीअं अॻे हफ़्ते डॉक्टर साहिबु हिकु दफ़ो मौजूदु फारा जेके आहिनि उहा इस्तेमालु कयो उहे तमामु थधा आहिनि उन्हनि जो जूस ठाहे इस्तेमालु करियो खीरे जो जीअं डॉक्टर साहिबु अॼु ॿुधाए पियो त तव्हां खीरे यानी वंगे जो इस्तेमालु करियो उहो बि जेको आहे सो तमामु घणो थधो आहे उनजो असुलु छा आहे जेका इंसान जे यूज़ करे थो उनजो जेको तासीर हूंदो आहे उहो तासीर इंसान जे जिस्म खे त जीअं उनजी स्टेमिना हूंदी त उहा गर्मी जी शिदत खे मुंहुं ॾेई सघंदी इंसान में जॾहिं स्टेमिना मज़बूत हूंदी आहे त उनजी गर्मी जी शिदत खे इंसान मुंहुं ॾींदो आहे फेस कंदी आहे उनजी बॉडी 0301-96-8051-01-96-8501 प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो ही आवाज़ अव्हांजे समातुनि ताईं पहुचे पियो कमर्शियल ब्रेक जी तरफ़ बि वेंदासीं गॾु गॾु रहिजो ॿुधंदा रहो जीअं मेहरापुर FM 94
3: खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिक्र छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वैक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569 खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिक्र छोड़िए शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569

0: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एश ब्यूटी क्रीम अवां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो ख़ूबसूरत थियण वधीक आसान वाइट एश ब्यूटी क्रीम ख़ूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु वाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
1: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94